0: اساتذہ پینشنرز کو صحت کے تحفظ کے لیے حکومت کی جانب سے متعارف کروائی گئی نئی امپلائیز ہیلتھ اسکیم کے رہنمایانہ خطوط کو خطیت دی ہے۔ ایک مرحلے کے علاج کے لیے 3 لاکھ روپیوں کے حد کو مقرر کیا گیا ہے، جبکہ طبی اخراجات اس حد سے زیادہ ہونے پر مریضوں کو کوئی تکلیف نہ ہونے کے لیے مکمل کیش لیس طبی سہولت مسلسل جاری رہے گی۔ اس اسکیم کے لیے ملازمین کے تنخواہوں سے 1.5% کٹوتی کی جائے گی، جبکہ اس کے مساوی گرانٹ کو حکومت جمع کرائے گی، جبکہ شکایتوں کے حل کے لیے بھی ایک خصوصی گریوینس نظام کو بھی قائم کیا گیا ہے۔ ڈاکٹر بی آر امبیڈکر اوپن یونیورسٹی کے کنٹرولر آف ایگزامینیشن پروفیسر جی دیاکر نے کہا کہ یونیورسٹی کی جانب سے تعلیمی سال 2026-27 کے لیے ایم بی اے ہاسپٹل اینڈ ہیلتھ کیئر مینجمنٹ کورسوں میں داخلوں کے لیے منعقد کیے گئے امتحانات کامیابی کے ساتھ مکمل ہوئے ہیں۔ انہوں نے کہا کہ ریاست بھر میں 9 مراکز پر یہ امتحانات منعقد ہوئے، جس میں 1185 افراد نے اپنا اندراج کروایا تھا، جبکہ 957 امیدواروں نے ان امتحانات میں شرکت کی۔ محکمہ موسمیات نے پیش قیاسی کی ہے کہ ریاست کے مختلف اضلاع میں آج بھاری سے بھاری بارش ہونے کا امکان ہے۔ اس کے لیے محکمہ نے آرنج الرٹ جاری کیا۔ خلیج بنگال میں پیدا ہونے والے کم ہوا کے دباؤ کی وجہ سے کمرم بھیم، آصف آباد، منچریال، پیدا پلی، جے شنکر اضلاع میں بعض مقامات پر بھاری بارش ہونے کی پیش قیاسی کی گئی ہے، جبکہ عادل آباد، نرمل، نظام آباد، کریم نگر سمیت دیگر اضلاع کے لیے یلو الرٹ جاری کیا۔ حیدرآباد کے گڈی ملکہ پور میں واقع گودام میں آج صبح آگ لگی۔ مغل خانے کے قریب ایک فرنیچر کے گودام میں آگ لگنے پر بھاری شعلے بھڑکنے لگے۔ اس حادثے کے موقع پر گودام میں کوئی موجود نہیں تھا، جس کی وجہ سے کوئی جانی نقصان نہیں ہوا۔ قریب میں واقع دیگر گوداموں کو آگ اپنی لپیٹ میں لینے کے پیش نظر محکمہ فائر بریگیڈ اور مقامی پولیس اپنی کوششوں کے ذریعے آگ بجھانے کی کوشش کر رہی ہے۔ آخر میں سرخیاں ایک بار پھر۔ مرکزی وزیر کشن ریڈی نے آج حیدرآباد اور سکندرآباد کے مختلف مناظر کا دورہ کیا اور خصوصی پوجا کی۔ اور اب خبریں ختم ہوئیں۔
1: نمسکار، آکاشوانی سماچار کے ساتھ میں سر فیروزی۔ प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि अंतरिक्ष क्षेत्र के स्टार्टअप्स ने सरकार में अपना विश्वास व्यक्त किया है। श्री मोदी ने अंतरिक्ष क्षेत्र के स्टार्टअप्स के मुख्य कार्यकारी अधिकारियों के साथ चर्चा में उनसे निरंतर प्रयत्नशील रहने और अंतरिक्ष क्षेत्र का मजबूत इकोसिस्टम तैयार करने की अपील की है। प्रधानमंत्री ने कहा कि ऐसा अनुकूल माहौल बनाया जाना चाहिए जिससे दुनिया भर के लोग अंतरिक्ष क्षेत्र में अपना करियर तलाशने के लिए भारत को पसंदीदा गंतव्य के रूप में देखें। प्रधानमंत्री ने अंतरिक्ष क्षेत्र में युवाओं के काम की भी सराहना की।
2: भारत का युवा आज उन क्षेत्रों में काम कर रहा है जिनकी कुछ साल पहले कल्पना भी संभव नहीं। भारत का प्राइवेट स्पेस टैलेंट पूरी दुनिया में अपनी अलग पहचान बना रहा है। आज ग्लोबल इन्वेस्टर्स के लिए भारत का स्पेस सेक्टर एक अट्रैक्टिव डेस्टिनेशन बन रहा है।
1: ब्रिक्स खेल मंत्रियों की बैठक का समापन आज आंध्र प्रदेश के विशाखापट्टनम में हो गया। इसमें ब्रिक्स खेल संयुक्त घोषणा पत्र सर्वसम्मति से स्वीकार किया गया। इसमें संवाद, परस्पर सम्मान और समग्रता से ब्रिक्स देशों के बीच खेलों में सहयोग सुदृढ़ करने की प्रतिबद्धता व्यक्त की गई। भारत की अध्यक्षता में ब्रिक्स बैठक 2026 के अंतर्गत सदस्य देशों के खेल मंत्रियों और वरिष्ठ प्रतिनिधियों ने खेल विकास, युवा भागीदारी तथा अंतर्राष्ट्रीय सहयोग को प्रोत्साहन देने के तौर तरीकों पर विचार विमर्श किया। खेल मंत्री मनसुख मांडविया ने व्यवहारिक और सतत सहयोग के साथ ब्रिक्स खेल भागीदारी का निर्माण करने का आह्वान किया। उन्होंने खिलाड़ियों और प्रशिक्षकों के आदान प्रदान, संयुक्त प्रतिस्पर्धा और खेल विज्ञान तथा प्रौद्योगिकी साझा करने का प्रस्ताव किया। रक्षा मंत्री राजनाथ सिंह ने युद्ध पोतों और जहाजों के निर्माण में आत्मनिर्भरता को देश की सुरक्षा के लिए जरूरी बताया है। उन्होंने भारत को बड़ा जहाज निर्माण केंद्र बनाने और उच्च गुणवत्ता वाली रखरखाव सेवाएं देने पर बल दिया। कोलकाता में गार्डन रीच शिप बिल्डर्स एंड इंजीनियर्स और यंत्र इंडिया लिमिटेड की लगभग 3400 करोड़ रूपये की 5 परियोजनाओं के भूमि पूजन समारोह में श्री सिंह ने कहा कि आत्मनिर्भरता समय की आवश्यकता है।
3: हमने ये साबित किया है कि आत्मनिर्भरता ये हमारी केवल पॉलिसी नहीं है, आत्मनिर्भरता बैटलफील्ड कैपेबिलिटी का एक मल्टीप्लायर है और इस पहल में जीआरईसी तथा यंत्र इंडिया लिमिटेड की भूमिका अत्यंत